0: बस गर्ने मानिस हराएका छन्, उनीहरूले पालेका पशु चौपाया मरेका छन्, मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई भैंसी बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सड़क मार्ग नहुँदा शव संकलनमा शक्क शीर्षकमा खबर छ। भुटेकोशी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क संचार पूर्ण रूपमा ध्वस्त भएपछि खोजी र उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमीन मुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्, जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने 5,083 भन्दा बढ़ी हराइरहेका छन्। रसोमा मात्रै 2,564 सम्पर्क विहीन भएका छनृ।

0: लिएको नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर राष्ट्रिय बाल बालिका राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोशी बाढ़ीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकालाई अस्थायी संरक्षण दिने भएको छ 700 जना बाल बालिकालाई अस्थायी संरक्षण दिने तयारी थालिएको छ
3: बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क पुनः सञ्चालनका लागि रूख कटानको कार्य शुरू गरिएको छ बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको उक्त क्षेत्र खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन्
2: भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो मात्रामा जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राजनीतिक दलका युवा सक्रिय भएका छन् सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा अग्रगामी मोर्चा आबद्ध दलका युवा उद्धार राहत वितरण सब व्यवस्थापन र पीड़ितको दैनिक जनजीवनलाई सहज बनाउन खटिएका हुन्
3: भोटेकोशी क्षेत्रमा आएको हिमबाढ़ीले बगाएर भारत पुगेका 9 सब भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लाका खड्डा र पडरौनी थाना प्रहरीले नारायणी नदी किनारमा फेला परेका ती सब मंगलबार राति र बुधबार गरी नेपाल ल्याएर रूपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयलाई बुझाएका छन्
2: बाढ़ीमा बुबाआमा गुमाएका विदुर नगरपालिका 7 सोलेका निराजन पौडेल अन्तिम संस्कारका लागि काठमाडौँको तारकेश्वर 5 स्थित रूद्रमती महादेव मन्दिर तथा क्रियापुत्री भवन पुगेका छन् क्रिया बस्न त्यही जानुपर्ने खासै केही थिएन तर बुबाआमाको अन्तिम संस्कार गर्न अन्यत्र कतै स्थान खाली नभेटेपछि उनी त्यहाँ पुगेका हुन् बाढ़ीमा परि मृत्यु हुने मध्ये बिहिबारसम्म 1200 भन्दा बढ़ीको शव फेला परेको छ हजारौं अझै बेपत्ता छन् बाढ़ीमा परि तीर्थयात्री पर्यटक इन्जिनियर लगायत हराइरहेका छन् बाढ़ीले 7000 भन्दा बढ़ी पक्की घर बगाएको छ
3: गायिका रचना रिमालले अस्ट्रेलियामा तय भएका तीज उत्सव 2026 अन्तर्गतका सम्पूर्ण सांगीतिक कार्यक्रम रद्द गरेकी छन् नेपालमा हालै आएको विनाशकारी बाढ़ी पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएपछि उनले राष्ट्रको दुःखको घड़ीमा उत्सव मनाउनुभन्दा देशप्रति ऐक्यबद्धता जनाउनु उचित ठानेर अस्ट्रेलियाका कार्यक्रम रद्द गर्ने निर्णय गरेकी हुन्
2: लोकप्रिय गायक योगेश्वर अमात्यले भोटेकोशी बाढ़ी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा 1.8 करोड़ रूपियाँ सहयोग गरेका छन् हाल बेलायतमा रहेका योगेश्वरले धर्मपत्नी मंगला अमात्य सहित सो रकम सहयोग गरेका हुन्
3: सरकारले भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीका परिवारलाई जनही 10 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ त्यस्तै सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ी तथा पहिरोमा परि ज्यान गुमाएका आफ्ना कर्मचारीका आश्रित परिवारलाई तत्काल 25 लाख रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपदमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका आश्रित परिवारलाई राजस्वरूप 25 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको छ
2: नेपालमा प्रतिबद्धता भन्दा धेरै कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी एफडीआई भित्रिने गरेको छ आर्थिक वर्ष 2081-82 64 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा करिब 12 अर्ब 1 करोड़ रूपियाँ मात्रै भित्रिएको नेपाल राष्ट्र ब्यांकको प्रतिवेदनले औल्याएको छ
3: ग्यास उद्योगीले तराईबाट काठमाडौँसम्म ढुवानी गरेको लागत बढ़ेको भन्दै ग्यासको मूल्य बढ़ाएका छन् उद्योगीले प्रति सिलिण्डर 105.18 रूपियाँ मूल्य बढ़ाएका हुन् मूल्य बढ़ेसँगै ग्यास प्रति सिलिण्डर 2165.38 रूपियाँ पुगेको छ
2: गरिमा विकास ब्यांकले शेयरधनीहरूलाई 20% लाभांश दिने भएको छ बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष 2082-83 अन्त्यमा कायम रहेको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी 6 अर्ब 2 करोड़ 13 लाख 48,767 पैसा र 22 को 10% बोनस शेयर र 10% नगद लाभांश वितरणको प्रस्ताव गरेको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास ब्याङ्क लिमिटेड
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर चिनिया जनसेना एयरफोर्सको Y-20 विमान मानवीय सहायता सामग्री बोकेर मंगलबार काठमाण्डु आएको छ ती सामग्रीमा डीएनए परीक्षण उपकरण पानी शुद्धिकरण प्रणाली प्रकाश उपकरण र 4 ड्रोन छन् चीनले भर्खरै केरुङमा राहत तथा उद्धारमा यही मोडलका ड्रोनहरूको सफल प्रयोग गरिसकेको छ
7: अब खेल र खेलाड़ीका खबर उत्कृष्ट बलिङ प्रेरित नेपालले मलेसियामा भएको एसीसी मेन्स प्रिमियर कपमा घरेलु टोलीलाई 6 विकेटले हराउँदै लगातार दोस्रो जीत रचेको छ बांगीमा बिहिबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 6 विकेटले जीत निकाल्दा उत्कृष्ट बलिङ प्रदर्शन गरेको थियो
6: अब विचार तथा दृष्टिकोण बहुआयामिक संकट चिर्ने चुनौती शीर्षकमा जेबी विश्वकर्माको विचार कान्तिपुर दैनिकमा छापिएको छ पुनर्स्थापना पनि पहुँचवाला धनी र शक्तिशाली सदैव अगाडि हुन्छन् गरीब र सीमान्तकृत छुट्याइन्छ समानता र सामाजिक न्यायको सिद्धान्त बमोजिम पुनर्स्थापना गरिएन भने कमजोर पहुँचविहीन र गरीब वर्गमाथि अर्को अन्याय हुने खतरा छ
7: अस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

साथीबाट फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फूड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

माथिबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा कृष्ण ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

मा परी बौलाउनेको छैन कमी भेट्न भए पनि जहिले फोनमै झुन्डिरहनी कहिले बु कहिले बे कहिले काहीँ हनी कहिले ऊ कहिले के सकिँदैन गनी कहिले धोका कहिले पीडा कहिले खुसी अनि गल्ती दुबईको एकअर्कालाई दोष दिइरहनी नचाहिने कुराकानी सधैँ उत्तर खोजिरहनी अन्धकार कोठा

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा, स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल। पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444 98104553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।

0: 90 1138 सुकुना हस्पिटल बिराचो 01-5446-786 एम्बुलेन्स 98-5204-886 रेडियो सुशलीद्वारा जनहितमा जारी।
1: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला।
2: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराटचोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-5257-792 98-422-59-749 98-420-23562 98-42-25-25-05

மா தங்க கம்ப்யூட்டர் கம்ப்யூட்டர் கிண்டா டுக்கே தோ பாயிண்ட் कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केहीको तम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर अब बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड।

മതങ്ങളെ പേരിലെ കാമ്പ്രൈ വിരാട് ചുക്കു ശിപിയാൻ ചൂടി ജാപ്പായോ തീ കമ്പ്യൂട്ടർ കിണ്ടാൻ ദുഃഖേ തോ പായ ചട്ടാൻ ദൂഷെ कंप्यूटर बिक्री सिकाउने अनि मरमत गर्ने नेपालके नम्बर वन हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सीपीएन मा त कंप्यूटर पाउनुका साथै कंप्यूटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैंकमै अब स्कूल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसी इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।